0: हिते न हटंदासीं। अमेरिका मुआहिदो टोड़ियो त ज़िमेवार पार्लियामेंट जे स्पीकर मोदी अमेरिका सां मौसर ॻाल्हियूं करे सघे थो। परडेही वज़ीर अब्बास राख़्ची चयो आहे त अमेरिका खे ॻाल्हियूं जारी रखण जी दरख़्वास्त नाहे कई। ईरान मफ़ामती यादाश्त नामे ते अमल कयो आहे। अमेरिका सां मुआहिदो गॾियल बुनियादनि ते ई थी सघे थो।
1: ولی عہد محمد بن سلمان جو امریکی صدر ڈونلڈ ٹرمپ سان رابطو بن طرفن لاگاپن سمیت خطے جی صورتحال تے گالیوں بنی اگوان امریکہ ایران وچ میں ہلندڑ گالین جو بھی جائزو ورتو بنی اگوان بحری رستن جی حفاظت آزادی جی سیکورٹی کے ہتھی ڈیئن وارن کوششن تے زور بھریو۔
0: سندھ جے مختلف شہرن میں تکرارن تا بجنا قتل پریالو ویجو کلوڑا برادری جے بن دھرن میں جھیڑو تھی پیو ایک جنو قتل ایک زخمی تھی پیو ओठ गहणो कलड़ो में ज़मीनी तकरार तां धुरनि में झेड़ो थियो। गोलियूं लॻण जे नतीजे में रहीम बख़्श कलड़ो मारिजी वियो। हिकु ॼणो ज़ख़्मी थी पियो। दरिया ख़ान मरी वेझो बि ॻोठ आदम लाशारीअ में नौजवान जो गोली लॻल लाश हथ। नौजवान इम्तियाज़ लाशारीअ जो गोली लॻल लाश ॻोठ भरिसां ज़मीन तां मिलियो। पुलिस कतल जे शक हेठि टिनि ॼणनि खे गिरफ़्तार करे वरितो।

0: अचूं पिया क्रिमिनल ब्रीच ऑफ ट्रस्ट. अक्सर तव्हां ॾिठो आहे त अमानत में खयानत जेको आहे न अॼुकल्ह थोरो वधी वियो आहे, ऐं कीअं वॾी काई शइ अमानत रखाई पई वञे त हू त चए पियो ठीकु आहे यार ही त भलाई थी वई जो मूं वटि अची वई मूंखे यूज़ बि करणी पए, ऐं जंहिं अमानत रखराई आहे पोइ उहो जेको आहे त पियो रिकवर कंदो वधे. त इन ते अव्हां सभ खां पहिरियां असांजे जेको आहे व्यूअर्स खे इहो ॿुधायो त जेको इहो क्रिमिनल ब्रीच ऑफ ट्रस्ट आहे आहे छा हिन जो लीगल अगरि असां डेफिनेशन ॾिसूं.
1: एज़ पर बाबर अगरि लीगल डेफिनेशन ॾिसो जेकी पाकिस्तान पीनल कोड में लिखियल आहे उहा लिखियल आहे की वेन अ प्रॉपर्टी इज़ हैंडेड ओवर टू समवन एंड दैट पर्सन इज़ यूज़िंग फॉर हिज ओन पर्पस आर ही इज़ अ डिस्पोजिंग ऑफ द प्रॉपर्टी आर यूज़िंग ऑफ द प्रॉपर्टी इलीगली गिविंग लॉस टू समवन एंड गेनिंग इलीगल गेन टू हिमसेल्फ दैट इज़ कॉल्ड क्रिमिनल ब्रीच ऑफ ट्रस्ट. माना कंहिं माण्हू अमानत में कंहिंखे ॾिनी हुजे अमानत हुजे त हिन जो ख़्यालु रखिजो ऐं हुनखे पंहिंजे पर्पज़ लाइ इस्तेमालु करे छॾे ऐं हुनजी ख़यानत करे छॾे दैट डेफिनेशन इज़ कॉल्ड या दैट कॉन्सेप्ट इज़ कॉल्ड क्रिमिनल ब्रीच ऑफ ट्रस्ट.
0: अच्छा क्रिमिनल मिसएप्रोप्रिएशन ऐं क्रिमिनल ब्रीच ऑफ ट्रस्ट इन ॿिन्हिनि में छा डिफरेंस
1: आहे? बाबा दीज़ आर टू डिफरेंट एंड डिस्टिंक्टिव कॉन्सेप्ट्स. मिसएप्रोप्रिएशन इज़ अ डिसऑनेस्ट मिसएप्रोप्रिएशन.
0: ठीकु आहे.
1: बदनीयती सां कंहिं शइ खे काई शइ मिली हुजे या काई शइ ॾिनी हुजे या हैंड ओवर थी हुजे वॉलंटरी. पहिरियों त क्वेश्चन मां इहो ई कयो त वट काइंड ऑफ थिंग्स आर बींग डिसअप्रोप्रिएट या मिसअप्रोप्रिएटेड ऐं उहो कहिड़ी शइ जो जेको आहे ट्रस्ट ब्रेक थो थिए पियो. सो आई विल इंक्लूड हेयर त ओनली मूवेबल प्रॉपर्टी इज़ बींग मिसयूज बाय जेके असां चवंदा आहियूं उहा प्रॉपर्टी दैट कैन बी शिफ्टेड फ्रॉम वन प्लेस टू अनदर प्लेस दैट इज़ कॉल्ड मूवेबल प्रॉपर्टी.
0: ऑल राइट.
1: हिते मिसअप्रोप्रिएशन मूवेबल प्रॉपर्टी जो थींदो आहे. मूवेबल प्रॉपर्टी काई बि थी सघे थी फ्रॉम सेल फोन टू मोटर बाइक एनीथिंग फ्रॉम प्रोमिसरी नोट टू बैंक चेक्स. ठीकु आहे. अगरि तव्हांजा सीक्रेट डॉक्यूमेंट्स हुजनि या प्राइवेट डॉक्यूमेंट्स हुजनि उन्हनि खां वठी करे काई बि अहिड़ी शइ जेके तव्हांखे माण्हू खे इंट्रस्टेड कयो था पिया कंहिंखे अमानत तौर वॉलंटरली रखारायो था पिया पर लेटर ऑन ही इज़ यूज़िंग दैट थिंग फॉर हिज़ ओन पर्पज़ या मिस यूज़िंग इट और वेदर ही इज़ डिस्पोज़िंग ऑफ. डिस्पोज मतिलब बि आहे त या त हुनखे ख़र्च थो करे छॾे या सेल आउट इन सो समवेयर एल्स ऐं हुन जेको बि गेन थो थिए पाण वटि थो रखे पियो दैट थिंग इज़ कॉल्ड या क्रिमिनल ब्रीच ऑफ ट्रस्ट में बि वञे थी ऐं मिसअप्रोप्रिएशन ऑफ प्रॉपर्टी में बि वञे.
0: अच्छा तव्हां जीअं चयो मूवेबल प्रॉपर्टी जेकी आहे त उहा जेका अचे पई. हाणे इन में डॉक्यूमेंट जीअं मूं शुरूआत में इंट्रो में बि पंहिंजो ॿुधायो त डॉक्यूमेंट्स फॉर एग्ज़ाम्पल एजेंट वटि रखाया वेंदा आहिनि अक्सर तव्हां ॾिठो हूंदो ब्रोकर्स वटि ऐं उहे ॾिसंदा आहिनि त बाबा 10-20 रुपया अगरि वधीक मिलनि पिया हुनखे सेल आउट करे छॾंदा आहिनि विदाउट जेको
1: आहे माण्हूअ जी ख़बर ई न हूंदी
0: हुनखे ख़बर ई न हुनखे चयां मां तुंहिंजो बसि रोज़ी मिले पई तुंहिंजी शइ मूं सेल आउट करे मिस्ट्रस्ट नाहे.
1: That is a criminal breach of trust. चऊं बि हिन खे त तव्हां हुन तव्हांखे ट्रस्ट करे ॾिनी ऐं तव्हां हुनजे ट्रस्ट खे ब्रेक कयो आहे ऐं उहा शइ अॻिते तव्हां फॉरवर्ड करे छॾी आहे सेल आउट करे पर हुनखे अॻियां ताईं इन्फॉर्म न कयो अथव एंड देट मैन स्टिल इन अ कॉन्सेप्ट दैट दैट थिंग इज़ अवेलेबल टू दैट पर्सन ए बी सी जेको बि हुजे. सो हुनजे हुन ट्रस्ट खे हुन ट्रस्ट जी भनकड़ीअ खे हुन ट्रस्ट खे टोड़ खे वी कॉल्ड द क्रिमिनल ब्रीच ऑफ ट्रस्ट.
0: अच्छा सेक्शन से अगरि अचूं पिया जेको पीपीसी में 404-409 इन जो थोरो ओवरव्यू ॾेई वठो त उन में जेके आहिनि इन खां अलावा जेके आहिनि त ॿिया कहिड़ा अहिड़ा जेके आहिनि ऑफेंसिस आहिनि जेके इन सेक्शन जे तहत ब्रीच ऑफ ट्रस्ट पे अचनि पिया.
1: पाकिस्तान पीनल कोड में जेके इहे कॉन्सेप्ट अचनि था 403 खां वठी डिसऑनेस्टली डिसऑनेस्ट मिसअप्रोप्रिएशन 403 405 405 405 406 407 408 इहो पार्टिकुलर जेके सेक्शन आहिनि दीज सेक्शन आर एलोकेटेड फॉर द मिसअप्रोप्रिएशन ऑफ द प्रॉपर्टी जंहिंमें तव्हांजी डिसऑनेस्ट ऑफ मिसअप्रोप्रिएशन अचे थी पई प्लस में क्रिमिनल ब्रीच ऑफ ट्रस्ट अचे थी पई. हैंड ओवर टू द प्रॉपर्टी टू सर्वेंट्स टू क्लार्क्स टू एजेंट्स ऐं टू पब्लिक ऑफिसर ऐं उहो हुनजी अगरि मिसयूज करे इहे सॼे हिन ज़िमरे में अचनि था क्रिमिनल ब्रीच ऑफ ट्रस्ट में ऐं मिसअप्रोप्रिएशन ऑफ द प्रॉपर्टी में.
0: असां लेट सपोज एज्यूम कयो असां का शइ जेका हिते कंहिं वटि जेका हिते बतौर अमानत रखाइण पिया फॉर एग्ज़ाम्पल असां मोबाइल फोन खे ॾिसी वठूं. ठीकु आहे. ऐं असांजो मोबाइल फोन तव्हां पाण वटि रखो कलाक खां बाद में मां अचां पियो तव्हां खां मथां पियो हुनजो मिस यूज़ पियो करे छॾे हुनखे पासवर्ड बि टेड़ी अख सां ॾिसी छॾियईं ऐं हुनजो मिस यूज़ कयईं हुन मां नंबर्स कढी वरितईं डेटा कढी वरितईं त इहो हिन में अचे पियो.
1: क्लियरिफाई कंदुमि की अगरि प्रॉपर्टी अगरि काई बि क्रिमिनल ब्रीच ऑफ ट्रस्ट थिए पियो हुन लाइ टे शयूं किथे टे लिखियल आहिनि किथे चार लिखियल आहिनि बरहाल एस पर माए ओपिनियन जेको मां पढ़ियो आहे त हुन में चार शयूं टे शयूं रिक्वायर्ड आहिनि. सभ खां पहिरियों इहा हूंदी आहे त प्रॉपर्टी that is given by someone voluntarily ڈنل ہوجائے voluntarily interested ہوجائے interested جو مطلب ان کے امانت تو رکھ رہے ہیں سیکنڈ دیٹ پرسن ہیز illegally used it for its own purpose whether the contract expressly or impliedly implied جو expressly implied جو مطلب یا تو سا وربلی انہوں نے وہ شے دینی ہو جی
0: صحیح
1: رکھو پان وٹ اسا تا کہ کنسرن ٹائم تے کہ ریزنیبل ٹائم تے اسا تا کو وٹی چھدا سی یا امپلائیڈلی ہو جی امپلائیڈ منا ایکشن سین کنڈیکس جو تھرو جیسا اشارتن چنو کھنی چھڑو یا اسا اشارتن چنو اسا کے دئی چھڑو یا اسا اشارتن چنو ان کے تے رکھو دیٹ از امپلائیڈ کانٹریکٹ ٹریو دیٹ مین ونس اگین میں ریپیٹ تو کیا دیٹ مین ہیز ویدر ہی ہیز یوزڈ اٹ اگینسٹ دی لا اگینسٹ دی کانٹریکٹ ویدر ہی ہیز ڈسپوز آف دی پراپرٹی ٹھیک ہے اگر ان ٹینن زمرن میں اگر اچے تو دیٹ مین ہیز کنڈکٹڈ کرمنل بریچ آف ٹرسٹ اینڈ ڈس اپروپریشن ڈس آنےسٹلی مس اپروپریشن آف دی پراپرٹی
0: آل رائٹ
1: سر ہاں چو نا تہا جے ڈنل مثال ہے اگر تہا جو دوست تا ان کے ڈنی اشے اگر وہ نارملی تہاں جے سامو پاسورڈ کھولے تو گھر کال کرے تو ان کا کوئی بھی میسج کمیونیکیٹ کرے تو ٹوورڈز فیملی مدر تھی وئی فادر تھی وئی وائف تھی وئی سسٹر تھی وئی دیٹ ڈزنٹ میٹر وہ کرمنل مس اپروپریشن میں یا کرمنل بریچ آف ٹرسٹ میں سامو ہی نہ کرے بٹ یو نو دیٹ کہ ان اگر کال کئی بھی ہوئی گھر ہی ہانے تے چھا تھو ڈسٹرسٹ کیوں تو کریٹ تھے مسٹرسٹ کیوں تو کریٹ تھے کہ اگر وہی فون کھڑی کرے وہی اگر کو ایکسٹورشن منی کے لائے کہ تہاں جو فون یوز کرے ایکسٹورشن منی کے کرے کال تو کرے تو ان ہی نمبر یا تھرو تہاج یا میسج تو کرے ٹیکسٹ تو کرے تو مجھے الیگل منی پجاؤ ٹھیک ہے نا ناؤ ہی از اے بریک یور مسٹرس جو فون جو غلط استعمال
0: آل رائٹ ان کی ایگزامپل لے تھا سکوں اسان جو کہ موبائل والٹس ہوندا ہیں جی ایس کے شائزی پیسہ میں پیسہ ہو جن اونے ونی فورن ٹرانسفر کرے چھڑے
1: تا ان کے دنو انو تا پیسہ کھن ٹرانسفر کرے چھڑے دیٹ از اے مسٹر دیٹ از اے کرمنل بریچ آف ٹرسٹ
0: اوکے سو کچھ میسجز آیا ہیں فیڈ بیک آیا ہے اسان وہ شامل کندا سی آڈینس جا بھی سوال جے کین انکلوڈ کیوں پیا ایکڑو ای وائس نوٹ ہے اچھو تو بدوں پیا
2: السلام علیکم میں طیب وسلم تا پروگرام بدھی رہے ہوں تا تاں ٹاپک سان ریلیٹڈ مندے بھی کوئی سوال ہے تا اگر کیسا کرمنل بریچ آف ٹرسٹ تھی ونجے تا ایف آئی آر کیوں درج کی ونجے ان لائے کیڑا ڈاکیومینٹ یا ثبوت کی ضرورت پڑ سکے تھی اساں کو اور ان تے اساں کو بدائیں گے
0: ٹھیک ہے ادا طیب سر انہوں نے اگر تھی وے تو یہ پہرو تو اصل اجا تھوڑا مان چاہیں پہ تو ایگزامپلس ڈیو تو جی اصل کانسپٹ تھوڑا کلیئر تھے تو ان علاوہ بیا کہڑا ایگزامپل سن پہ جی اصل حوالہ ڈنو سی پی پی سی جو پی پی سی میں جو 404 میں جی لکھل ڈس آنےسٹ مس اپروپریشن آف پراپرٹی جو ڈسیڈ پرسن ان جو کیے تھی سکے تو کھینچی ول ہے ان میں جو خرد برد کئی ونے پی ان کی جی چڈیل پراپرٹی آن تے جو اک پی وجی
1: جی میں ونس اگین بدھاؤں تو جی اتنے ذکر کیا سے وہ مس اپروپریشن آف دا پراپرٹی مس ٹرسٹ یا کرمنل بریچ آف ٹرسٹ وہ آخر پراپرٹی ہے کہڑی ونس اگین ریپیٹنگ دیٹ تھنگ فار دا آڈینس جی اسے تھی جی اے بدھے تھی ان کے لئے اگر جو وچ میں بھی کھین جوائن کیا تو جسٹ فار دیئر ریپیٹیشن فار دیئر سیک آف ریپیٹیشن موویبل پراپرٹی موویبل پراپرٹی میں سپوز اگر کو ماہو آ کہ سروینٹ آ گھر میں اکیلو رہے تو کراڑو آ یا کو کراڑی آ اولڈ ایج جن رہن تھا پیا ان کی فیملی باہر شفٹ تھے ہانے وہ چی تو ونے پینے سروینٹ کے یا پینے کلارک کے چی تو ونے تو مجھے اکاؤنٹ میں ان ٹائم 20 لاکھ روپیہ پیا اتو جی مجھے گاڑی آ اگر میں تو مجھے گاڑی مجھے جو اماؤنٹ آ وہ تا مجھے فیملی ممبرس کے شفٹ کرے چڑھجو
0: ٹھیک ہے
1: ہاں ڈسیز پرسن کے دوران وہ شی ان کی خبر ہے لیٹر آن تھی ان انفارمیشن چھ ڈنی گاڑی تو انہوں نے کرے چی ان 20 لاکھ کی جگہ تے 5 لاکھ پان یوز کرے چڈیا پان یوز کرے چڈیا بقایا 15 لاکھ جی ان 5 لاکھ کھیا نا دیٹ از کال کرمنل بریچ آف
0: آل رائٹ
1: تو کچھ مہنگا کہ جس لیڈیز ہوں کم کرنے والی اگر عورتوں ہوں یا ان کی خدمت والی ہوں سروینٹس ہوں یا میڈ سروینٹ اگر وہ زیور سپوز ان کے 3 تولا 5 تولا یا سپوز 10 تولا سونو آ تو ان پینے ولی وارس ان کے حالی نہ بدھایا تو مو وٹ کترو سونو ہے
0: جی
1: پر ان میڈ سروینٹ کی خبر آ ناؤ شی لیڈی از ڈائٹ ٹھیک ہے نا عورت گزاری وی عورت گزارے ون تو ناؤں ہن چھا کیو الماری کھولی الماری میں ایک تولو بہ تولو جو بھی سون جترو کھنی سکی ہن کھو باقی ہن ہینڈ اوور کرے چڈیو پنجے وارثن کے فروم ڈیٹ دہ تولا اگر ان بہ تولا اگر مس یوز کیو دیٹ از کال کرمنل بریچ آف ٹرسٹ
0: اوکے اچھا ان میں ایکڑی بھی مجھے ذہن میں اچھی ہے گال اکثر ساری چوا اسا وٹ جو ایکسیڈنٹس گھنا تھین پیا ان میں ہن جی جے کا ایکسیڈنٹ تھی ان جی کنڈیشنز اف ڈاؤن ہو جائے جے کہ مانو موجود ہن